यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर ढालबाट समाचार सुन्नुहोस्। गोलाघाट जिल्लाको देरगाउँ लसित बरफुकन पुलिस एकाडेमीमा आजदेखि दुई दिने कार्यक्रमले ज्येष्ठ प्रहरी अध्यक्षहरूको सम्मेलन अनुष्ठित भएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले उक्त समारोहमा मुख्य अतिथिको रूपमा अंशग्रहण गर्नुहुनेछ। सम्मेलनको आज पहिलो दिन दीक्षान्त समारोह आयोजन गरिएको छ। प्रशिक्षण प्राप्त गरेका 32 जना उप प्रहरी अधीक्षक र 371 जना कनिष्टबलले यो दीक्षान्त समारोहमा अंशग्रहण गर्नेछन्। सम्मेलनमा नशालु पदार्थ हेराफेरी प्रतिरोधक मूल विषयको रूपमा ग्रहण गरिएको छ। उल्लेखयोग्य यो छ कि डाक्टर शर्माले केही दिन अघि प्रहरी अधीक्षक सम्मेलनमा अंशग्रहण गर्दा यो विषयवस्तु सन्दर्भमा उल्लेख गरी भन्नुभएको थियो कि मादक द्रव्य सम्पर्कीय अभियोगमा 2021 सनदेखि असममा 26,500 अधिक मानिसहरूलाई पक्राउ गरिएको छ।

3253 करोड़ रुपैयाँ को नशालु पदार्थ जब्त गरिएको छ। म्यानमार देखि मिजोरम र मणिपुर को बीचबाट विभिन्न सडकले असममा यो सामग्रीहरू राज्य को प्रवेश गरी विभिन्न देशको अंशमा हेराफेरी गरिन्छ भनी मुख्यमन्त्रीले जान्न दिनुभएको छ। राज्यको कतिपय जिल्लामा पुनः उलाउको आशंका देखा दिएको छ। छिमेकी राष्ट्र भुटानमा परिरहेको मुसलधारे वर्षाले गर्दा समय समयमा कुर्सु जलविद्युत योजनाको पानी छोड्ने फलमा बास्का र बरपेटा जिल्लाको बीच बगेको मानस र बेकी खोलाको जलस्तर वृद्धि भएको छ। बरपेटा जिल्लाको दुर्योग व्यवस्थापन विभागले जनाएअनुसार हिजो जारी गरेको सतर्कता अहिले पनि जारी छ। विभागले खोलाको छेउछेउमा बसोबास गर्नेलाई उलाउको आशंका प्रति लक्ष्य राखी सतर्क रहनलाई आह्वान गरेको छ। यता नागाल्यान्डमा भएको प्रबल वर्षाले गर्दा भोग्दै खोलाको जलस्तर वृद्धि हुँदा उजनीमा उलाउको आशंका देखिएको छ। उलाउ विध्वस्त चराइदेउ शिवसागर र जोरहट जिल्लामा जिल्ला प्रशासनले पुनर्सतर्कता जारी गरेको छ। विश्वनाथ जिल्लाको गहपुरमा कतिपय क्षेत्र उलाउको चपेटमा परेको छ। जिल्लाका पहाडिया छत्रङ कुकुरजान ब्रह्मजान बालीजान खोलाको जलस्तर वृद्धि भएको छ। जिल्लाको उलाउग्रस्त मानिसहरूलाई पर्याप्त रूपमा सहयोग प्रदान गरिनेछ भनी मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले प्रतिश्रुति प्रदान गर्नुभएको छ। आइआइटी गुवाहाटीलाई उत्तर पूर्वाञ्चलको आशा आकांक्षाको प्रतीक भनी मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले अभिहित गर्नुभएको छ। आइआइटी गुवाहाटीको 33 संख्यक प्रतिष्ठा दिवसको कार्यक्रममा अंशग्रहण गरी मुख्यमन्त्रीले हिजो भन्नुभएको छ कि प्रतिष्ठानको तात्पर्य केवल शैक्षिक उत्कर्षमै सीमाबद्ध रहेको छैन, वरञ्च यो असमको साथै समग्र उत्तर पूर्वाञ्चलको सर्वसाधारणको अभिलाषा र आशा आकांक्षाको प्रतीक। असम चुक्तिको साक्षरको समयमा गुरुत्वपूर्ण मागहरू मध्ये राज्यमा एउटा आय

बिरुवा रोपनको दायित्व अर्पण गरेको छ। हाल लगभग 22 हेक्टर भूमिमा बिरुवाहरू रोपनको काम सम्पूर्ण भएको छ भने मुख्यमन्त्रीले जानकारी दिनुभएको छ। यो परिदर्शनकालमा मुख्यमन्त्रीसँग सांसद रजित दत्त र जिल्ला आयुक्त करेबे सैकियाकरण, विधायक मुनिन्द्र दास पनि उपस्थित हुनुहुन्थ्यो। सोनवल कसारी सहायता शासित परिषदको आउँदो निर्वाचन प्रति लक्ष्य राखी असम प्रदेश कमिटीले तत्कालै कार्यकारी हुने गरी सोनवल कसारी सहायता शासित परिषदको राज्य संरक्षित समिति गठन गरेको छ। कोक्राझार जिल्ला आयुक्त पङ्कज चक्रवर्तीले हिजो जिल्लाको खारिदा चन्दललामा एउटा कृषक पञ्जीयन शिविर प्रदर्शन गरी कामकाजको हेरचाह गर्नुभएको छ। अफगानिस्तान विरुद्ध खेल्ने 3 दिने T20 अन्तर्राष्ट्रिय श्रृङ्खलाको निम्ति 15 जना भारतीय पुरुष टोलीको घोषणा गरिएको छ। श्रेयस आयरले नेतृत्व दिनु टोलीमा तिलक वर्मा उपअधिनायकको रूपमा हुनुहुनेछ। सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।

नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवाहु शाखाबाट बोलिरहेको छौँ। यो कार्यक्रम मेरमेपको 411.5 मिटर, तदनुसार 729 किलो हर्जमा र एफएम बेन्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 32 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाहाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। आजको कार्यक्रम अन्तर्गत सुन्नुहोस् उद्घोषकले मन पराएका केही गीतहरू, र यो गीत सुन्ने क्रममा यो पहिलो गीत सिकार्नुहोस् उषा आलेको स्वरमा।